0: Coming up next, 101 News Headlines. News Headlines. सुबह के 7 बजे हैं। अस्सलाम वालेकुम। आज हफ्ता है ज़ुल्हज की 6 और मई की 23 तारीख। ये रेडियो पाकिस्तान है। आसिफा महफूज से खबरें सुनिए। अहम खबरों का खुलासा। वज़ीर-ए-आज़म आज से चीन के 4 रोजा सरकारी दौरे पर रवाना हो रहे हैं। नायब वज़ीर-ए-आज़म ने मुल्क की सिफारती और इक्तिसादी तरजीहात के फरोग के लिए पाकिस्तान के सिफारती मिशन की कोशिशों को सराहा है। चीफ ऑफ डिफेंस फोर्सेस जारी सालसी कोशिशों के सिलसिले में तेहरान में मौजूद हैं। हुकूमत ने आज से एक हफ्ते के लिए पेट्रोलियम मसनूआत की कीमतों में कमी कर दी है। अक़्वामे मुत्तहिदा की वस्ती अफ्रीका में फैलने वाली एबोला वायरस की वबा से निमटने के लिए 6 करोड़ डॉलर मुख्तस किए हैं। नामवर रेसलर गामा पहलवान की 66वीं बरसी आज मनाई जा रही है। और अब खबरों की तफसील। वज़ीर-ए-आज़म शहबाज शरीफ आज से चीन के 4 रोजा सरकारी दौरे पर रवाना हो रहे हैं। दौरे के दौरान वज़ीर-ए-आज़म चीनी क़यादत से मुलाकातें करेंगे, जिनमें सदर शी जिनपिंग और वज़ीर-ए-आज़म ली शियांग शामिल हैं। दोनों ममालिक के दरमियान सियासी, इक्तिसादी और तस्वीराती शोबों में दो तरफा तआवुन का जायजा लिया जाएगा। वज़ीर-ए-आज़म अपने दौरे का आगाज सुबह जी जियांग के शहर होंगजो से करेंगे, जहां वो आईटी, टेलीकॉम, तवानाई जखीरा करने और ज़राअत के शोबों में पाक चीन कारोबारी और सरमायाकारी कॉन्फ्रेंस की सदारत करेंगे। बीजिंग में वज़ीर-ए-आज़म चीन की बैरूनी मुल्कों के साथ दोस्ती की अवामी तंजीम की जानिब से पाक चीन सिफारती तालुकात के 75वें यौम तासीस के सिलसिले में मुनक्किदा इस्तकबालिया तकरीब में शिरकत करेंगे। यह दौरा पाकिस्तान और चीन के दरमियान सदाबहार तस्वीराती शराकत दारी की मजबूती को उजागर करने और पाकिस्तान और चीन के दरमियान करीबी तआवुन पर मबनी मुश्तरका मुस्तकबिल के विजन को आगे बढ़ाने का मौका फराहम करेगा। पाकिस्तान पीपल्स पार्टी के चेयरमैन बिलावल भुट्टो जरदारी ने कहा है कि पाकिस्तान और चीन की दोस्ती खित्ते में अमन और तस्वीराती इस्तेहकाम की अलामत बन चुकी है। दोनों ममालिक के दरमियान सिफारती तालुकात के 75 साल मुकम्मल होने के मौके पर कराची में मुनक्किदा एक तकरीब से खिताब करते हुए उन्होंने पाकिस्तान और चीन को आहनी भाई करार दिया और कहा कि दोनों मुल्कों के दरमियान तालुकात वक्त की हर आजमाइश पर पूरे उतरे हैं। पीपल्स पार्टी के चेयरमैन ने कहा कि चीन पाकिस्तान इक्तिसादी राहदारी ने मुल्क के माशी मंजरनामे को तब्दील कर दिया है और इस मंसूबे से सनअत, बुनियादी ढांचे की तरक्की, टेक्नोलॉजी और रोजगार के शोबों में मजीद मौके पैदा होंगे। नायब वज़ीर-ए-आज़म मोहम्मद इसहाक डार ने बैरूनी मुल्क पाकिस्तान के सिफारती मिशन की जानिब से मुल्क के सिफारती काउंसलर और इक्तिसादी तरजीहात के फरोग के लिए की जाने वाली कोशिशों को सराहा है। वो इस्लामाबाद में पाकिस्तान के सिफारती मिशन की कारकर्दगी का जायजा लेने के लिए एक कमेटी इजलास की सदारत कर रहे थे। नायब वज़ीर-ए-आज़म ने हेडक्वार्टर्स और सिफारती मिशन के दरमियान मजीद मौसर राबता बढ़ाने की जरूरत पर जोर दिया। उन्होंने नतायज पर मबनी सिफारतकारी पर खसूसी तवज्जो देने की भी हिदायत की ताकि दस्तयाब वसायल का बेहतरीन इस्तेमाल करते हुए मौसर कारकर्दगी यकीनी बनाई जा सके। उन्होंने मजीद हिदायत की कि इन कोशिशों को मुसलसल जारी रखा जाए और मजीद मजबूत बनाया जाए ताकि कौमी खारजा पॉलिसी के अहदाफ से मुकम्मल हमाहंगी पैदा हो और ज्यादा से ज्यादा मौसर नतायज हासिल किए जा सकें। नायब वज़ीर-ए-आज़म मोहम्मद इसहाक डार ने इस्लामाबाद में पायदार तरक्याती अहदाफ के हुसूल के प्रोग्राम की स्टीयरिंग कमेटी के इजलास की सदारत की। कमेटी ने प्रोग्राम का जायजा लिया और इसकी पेशरफ्त पर इत्मीनान का इजहार किया। कमेटी ने मजीद हिदायत की कि गुज़श्ता बरसों की बचत शुदा रकूम को इसी शोबे और मुतलका सूबे में इस्तेमाल किया जा सकता है। इजलास से खिताब करते हुए नायब वज़ीर-ए-आज़म ने बुनियादी ढांचे की तरक्की के मनसूबों की निशानदेही में मकामी लोगों की शमूलियत की अहमियत को उजागर किया ताकि पायदार तरक्याती अहदाफ के हुसूल के प्रोग्राम के फंड्स अवाम के बेहतरीन मफाद में इस्तेमाल किए जा सकें। چیف آف آرمی سٹاف اور چیف آف ڈیفنس فورسز فیلڈ مارشل سید آصف منیر جاری سازشی کوششوں کے سلسلے میں تہران میں ہیں. تہران پہنچنے پر ایران کے وزیر داخلہ سکندر مومنی نے ان کا پرتپاق استقبال کیا. وفاقی وزیر داخلہ محسن نقوی بھی استقبالیہ تقریب میں موجود تھے. یہ خبریں آپ ریڈیو پاکستان سے سن رہے ہیں. وفاقی وزیر اقتصادی امور احد چیمہ نے وزارت ریلوے کو ML1 کراچی روہری سیکشن منصوبے کا دستاویزی عمل تیز کرنے کی ہدایت کرتے ہوئے اس سلسلے میں ایشیائی ترقیاتی بینک اور اقتصادی امور ڈویژن کے ساتھ قریبی رابطے پر زور دیا ہے. اسلام آباد میں ایک اعلی اجلاس کی صدارت کرتے ہوئے احد چیمہ نے منصوبے کے نفاذ کے لائحہ عمل کا جائزہ لیا اور اس پر پیش رفت تیز کرنے کے لیے مختلف اقدامات کا خاکہ پیش کیا. انہوں نے کہا کہ آئندہ مالی سال میں ایشیائی ترقیاتی بینک کی فنڈنگ حاصل کرنے کے لیے تمام ضابطہ جاتی تقاضوں کی بر وقت تکمیل انتہائی ضروری ہے. وفاقی وزیر نے کہا کہ ML1 ایک اہم منصوبہ ہے جو ملک بھر میں مال برداری کے نظام کو بہتر اور ریلوے خدمات کو مضبوط بنانے میں نمایاں کردار ادا کرے گا. انہوں نے کہا کہ حکومت ML1 منصوبے کے باقی حصوں کے لیے دیگر ترقیاتی شراکت داروں سے بھی بیک وقت رابطے میں ہے اور کراچی سے پشاور تک مکمل ریلوے راہداری کے معاہدوں کو حتمی شکل دینے کا ہدف مقرر کیا گیا ہے. اجلاس سے خطاب کرتے ہوئے ایشیائی ترقیاتی بینک کی کنٹری ڈائریکٹر ایما فین نے اس تصویراتی اہمیت کے حامل منصوبے پر بر وقت عمل درآمد یقینی بنانے کے لیے دستاویزی عمل میں تیزی اور جائزے کے لیے اور دورانیے کو کم کرنے کے لیے عزم کا اعادہ کیا. پارلیمانی امور کے وزیر ڈاکٹر طارق فضل چودھری نے کہا ہے کہ پاکستان اور ارجنٹائن کے درمیان تعلقات باہمی احترام، خیر سگالی اور مشترکہ امنگوں پر مبنی ہیں. وہ اسلام آباد میں ارجنٹائن کے قومی دن کے موقع پر منعقدہ ایک تقریب سے خطاب کر رہے تھے. وفاقی وزیر نے کہا کہ حکومت پاکستان دو طرفہ شراکت داری کو مزید مضبوط بنانے کے لیے پرعزم ہے. ڈاکٹر طارق فضل چودھری نے کہا کہ گزشتہ سال کے دوران پاکستان کی ارجنٹائن کو برآمدات میں 50% سے زائد اضافہ ہوا جو ایک قابل ذکر کامیابی اور دونوں معیشتوں کے درمیان ممکنہ روابط کے وسیع امکانات کا واضح ثبوت ہے. انہوں نے کہا کہ یہ ترقی دونوں ممالک کی کاروباری برادریوں کے اعتماد کی عکاس ہے. حکومت نے ایک ہفتے کے لیے پیٹرولیم مصنوعات کی قیمتوں میں رد و بدل کیا ہے جو آج سے نافذ العمل ہے. وزارت توانائی کی جانب سے جاری پریس ریلیز کے مطابق ہائی سپیڈ ڈیزل کی قیمت میں 6.80 روپے فی لیٹر کمی کی گئی ہے جس کے بعد اس کی نئی قیمت 402.78 روپے فی لیٹر مقرر کی گئی ہے. اسی طرح پیٹرول کی قیمت میں 6 روپے فی لیٹر کمی کے بعد اس کی نئی قیمت 403.78 روپے فی لیٹر ہو گئی ہے. اقوام متحدہ نے وسطی افریقہ میں پھیلنے والی ایبولا وائرس کی وبا سے نمٹنے کے لیے 6 کروڑ ڈالر مختص کیے ہیں. اقوام متحدہ کے انسانی امور کے نائب سیکرٹری جنرل ٹام فلیشر نے ایک بیان میں خبردار کیا کہ یہ وبا انسانی بحران سے متاثرہ دنیا کے ان مشکل ترین علاقوں میں پھیل رہی ہے جہاں مسلح تنازعات اور شہریوں کی بڑے پیمانے پر نقل مکانی وبا پر قابو پانے کی کوششوں کے لیے خطرہ بن رہی ہے. دوسری جانب عالمی ادارے صحت نے کانگو میں ایبولا وائرس کے پھیلاؤ سے متعلق عوامی صحت کے خطرے کی سطح کو بلند سے بڑھا کر انتہائی بلند قرار دے دیا ہے. چین کے شمال مشرقی صوبے شانسی میں کوئلے کی کان میں گیس دھماکے کے نتیجے میں کم سے کم 8 افراد ہلاک اور 38 زیر زمین پھنس گئے ہیں. چین کے سرکاری خبر رسانی ادارے شنہوا کے مطابق 200 سے زائد افراد کو بحفاظت باہر نکال لیا گیا ہے جبکہ امدادی کاروائیاں جاری ہیں. نامور پہلوان غلام محمد بخش المعروف گاما پہلوان کی 66ویں برسی آج منائی جا رہی ہے. گاما پہلوان 22 مئی 1978 کو بھارتی پنجاب کے گاؤں جبوال میں پیدا ہوئے. پہلوانی کے شعبے میں ان کا پیشہ ورانہ سفر کئی دہائیوں پر محیط رہا جس کے دوران انہوں نے 5000 سے زائد مقابلوں میں حصہ لیا. وہ رستم زمان گاما پہلوان کے نام سے مشہور تھے جو 20ویں صدی کے اوائل میں عالمی سطح پر ناقابل شکست ریسلنگ چیمپئن رہے. 1947 میں قیام پاکستان کے بعد وہ لاہور منتقل ہو گئے جہاں انہوں نے اپنی بقیہ زندگی گزاری. گاما پہلوان 1960 میں آج کے روز وفات پا گئے. اور اب موسم. محکمہ موسمیات کی پیشگوئی کے مطابق آئندہ 12 گھنٹوں کے دوران ملک کے بیشتر حصوں میں موسم زیادہ تر گرم اور خشک جبکہ جنوبی علاقوں میں شدید گرم رہنے کا امکان ہے. بالائی خیبر پختونخوا، گلگت بلتستان، کشمیر اور ملحقہ پہاڑی علاقوں میں تیز ہوائیں چلنے اور گرج چمک کے ساتھ بارش متوقع ہے. اس دوران مختلف مقامات پر تیز بارش کے ساتھ ژالہ باری کا بھی امکان ہے. آج صبح ریکارڈ کیا گیا بعض بڑے شہروں کا درجہ حرارت، اسلام آباد 26 ڈگری سینٹی گریڈ، لاہور 31، کراچی 29، پشاور 23، کوئٹہ 18، مظفر آباد 21، گلگت اور مری میں 14 ڈگری، جبکہ بھارت کے غیر قانونی زیر قبضہ جموں کشمیر کے لیے محکمہ موسمیات کی پیشگوئی کے مطابق سری نگر، لہ، پلوامہ، بارہمولہ، جموں، اننت ناگ و شوپیاں میں مطلع جزوی طور پر ابر آلود رہنے، تیز ہوائیں چلنے اور کہیں کہیں گرج چمک کے ساتھ بارش کا امکان ہے. آج صبح ریکارڈ کیا گیا درجہ حرارت، سری نگر، پلوامہ اور شوپیاں میں 12 ڈگری سینٹی گریڈ، جموں 28، لہ 1، اننت ناگ اور بارہمولہ میں 13 ڈگری سینٹی گریڈ ریکارڈ کیا گیا. آخر میں خبروں کا خلاصہ ایک مرتبہ پھر سن لیجیے. وزیراعظم آج سے چین کے 4 روزہ سرکاری دورے پر روانہ ہو رہے ہیں. چیف آف ڈیفنس فورسز جاری ثالثی کوششوں کے سلسلے میں تہران میں موجود ہیں. حکومت نے آج سے ایک ہفتے کے لیے پیٹرولیم مصنوعات کی قیمتوں میں کمی کر دی ہے. نامور ریسلر گاما پہلوان کی 66ویں برسی آج منائی جا رہی ہے. اور اسی کے ساتھ خبریں ختم ہوئی. مزید خبروں اور تجزیوں کے لیے وزٹ کیجیے ہماری ویب سائٹ radio.gov.pk.
1: دس از ایف ایم
2: کراچی، لاہور، اسلام آباد، پشاور، کوئٹہ، حیدرآباد، فیصل آباد، سیالکوٹ، ملتان، بہاول پور، سرگودا، لاڑکانہ، مٹھی، بچھا، خیرپور، کوہاٹ، بنو، ایبٹ آباد اینڈ میرپور آزاد کشمیر. دا بگیسٹ ایف ایم ریڈیو نیٹورک آف پاکستان. ٹیون ان ٹو دا ون ابو ایف ایم 101.1.
3: For the latest news headlines, after every 1 hour, tune into FM 101, the channel of Radio Pakistan. Radio Pakistan.

All right, welcome back once again. आपको खुशामदीद कहते हैं, मुझे कहते हैं निमरा रोज। और ये जो अभी लास्ट प्रोमो चल रहा था ना, इसमें जो फुल्ली आता है ना, तारिक खान मेरा ख्याल है सिंगर का नाम था, बड़ा पुराना ट्रैक था और उस टाइम पे जो है ना वो ये पॉप सॉन्ग्स बहुत ज्यादा हिट होते थे। और एक हमारे बहुत अच्छे आरजे थे ताहिर बशीर, वो ये सॉन्ग जो है ना वो प्ले किया करते थे। तो मैं जो है ना जब भी प्रोमो चलता है तब मुझे बहुत याद आते हैं ताहिर भाई। और इसके अलावा जो जहाँ पे मतलब मैं काम कर रही होती हूँ ना, जो मेरा वर्क प्लेस है, वहाँ पे जो है ना वो ताहिर भाई की एक फोटो लगी हुई है अपनी उनकी फैकल्टी के साथ, जो उनके कलीग्स वगैरह हैं। तो उसमें जो है ना वो ताहिर भाई को जब मैं देखती हूँ ना, तो मुझे बड़ा अच्छा लगता है कि यार ये मतलब हम इनके, ये हमारे सीनियर थे। और मतलब प्राउड फील होता है कि 101 पे जो है ना वो कितने सीनियर आरजेस, कितने टैलेंटेड आरजेस हैं, हो के गए भी हैं। और मतलब ये कि बहुत अच्छा, बहुत मज़ा आता है। और वहाँ पे फिर जब तस्वीर देखकर मैं लोगों को बताती हूँ ना, यार ये भी जो है ना हमारे आरजे थे, तो बड़ा प्राउड फील होता है उसको, उसको देखकर, उसको बता के। और फिर वो जब मैं उनकी पिक्चर देखती हूँ ना, तब मुझे ये गाना याद आता है। और जब मैं इस गाने को, इस प्रोमो को सुनती हूँ, तब मुझे ताहिर भाई याद आते हैं। तो एक मतलब अच्छा, एक अच्छा एहसास होता है जो हमारे अंदर होता है। और वक्त फिर याद आ जाता है, आंखों के सामने से गुजर जाता है कि कितना खूबसूरत टाइम था, कितना प्यारा टाइम था वो। कोई ऐसी टेंशन्स नहीं थी, कोई ऐसी जिम्मेदारियां नहीं थी, बड़ी सादा सी जिंदगी थी। अब तो मेरा ख्याल है कि वो कह लें कि सुबह होती है, शाम हो जाती है, पता भी नहीं लगता। और वक्त बहुत तेजी से गुजर रहा है, वक्त बहुत तेजी से गुजर रहा है, टाइम का बिल्कुल अंदाज़ा नहीं होता। अभी कुछ दिन पहले लगता है कि छोटी ईद जो है ना वो भी कल ही की बात है, और अब जो है वो बड़ी ईद आ गई है। तो जो टाइम है उसको अच्छे से गुजारें, अल्लाह ताला का शुक्र अदा करें। अल्लाह ताला ने आपको वक्त दिया है, अल्लाह ताला ने हमें टाइम दिया है, हमारे अपने हमारे साथ हैं। चीज़ें ऊपर नीचे हो जाती हैं, लेकिन उनको सर पर नहीं सवार करना चाहिए। अपनी ज़िंदगी, अपना, अपनी सेहत ख़राब होती है, और सेहत बहुत बड़ी नेमत है। एनीवेज जी, हम बच्चों के हवाले से बात कर रहे थे, ईद के हवाले से बात कर रहे थे। ईद की शॉपिंग शुपिंग हो गई है, वैसे इस बड़ी ईद पर जो है ना शॉपिंग जो है वो ज़्यादातर जानवरों की ही होती है। अपने लिए मेरा ख्याल है कि इतना ज़्यादा, जिस तरह हम छोटी ईद पे तैयारी करते हैं कपड़ों शपड़ों की, वो बड़ी ईद पे इतना ज़्यादा नहीं होता। और दूसरा ये कि हाँ, एक चीज़ मैं ज़रूर सोचती हूँ कि छोटी ईद पर भी ख़वातीन मसरूफ़ होती हैं, किचन में मसरूफ़ होती हैं, हांडी रोटी में मसरूफ़ होती हैं, दावतों में मसरूफ़ होती हैं कि अच्छा जी आज उसकी दावत है, आज उसकी दावत है, और आज ससुराल ने आना है तो कल मैखे ने आना है। या फिर वैसे ही घर में जो है वो खाने पीने का इंतज़ाम देखा जा रहा होता है, सुबह पहले नाश्ता होता है, फिर उसके बाद वैसे ही कोई सवैयाँ, कोई डिज़र्ट्स बने होते हैं। इसी तरह जो है ना, जब ये कुर्बानी की ईद आती है तो ये वाहिद ईद होती है जिसमें मुझे लगता है कि मर्द हज़रात भी मसरूफ़ होते हैं, वरना ख़वातीन बेचारी तो छोटी पे भी मसरूफ़ होती हैं, बड़ी पे उससे भी ज़्यादा मसरूफियात हो जाती हैं। क्योंकि बड़ी ईद पे जो है ना, बस फिर गोश्त पकाना, गोश्त संभालना, गोश्त को धोना, मतलब ये सारा काम है, हिस्से लगाना, किसको कहाँ क्या पहुँचाना है, ये सारी चीज़ें, एक सारा दिन, सारा दिन जो है ना वो बहुत हेक्टिक हो जाता है। मर्दों ने तो मेरा ख्याल है कि सिर्फ कुर्बानी करके गोश्त वोश बना के, कुछ लोग खुद भी करते हैं, कुछ कसाई की जो है वो खिदमात हासिल करते हैं, और कसाई साहिबान जो हैं वो अपने मन मर्जी, मन मौजी जो है ना वो हैं, और अपनी मर्जी के मुताबिक चीज़ें बना रहे होते हैं। तो बहुत सारे लोगों को जो है ना वो बड़ी कह लें कि कॉन्शियस होते हैं कि नहीं यार, मैंने जब ज़िबा करवाना है ना, या मैंने गोश्त बनवाना है, तो कसाई के सर पे बैठना है। बहुत सारे कसाई जो हैं वो इस चीज़ को माइंड भी करते हैं, और बहुत सारे लोग ठीक है ओके कह देते हैं, ओके जिसकी चीज़ है वो अपनी मर्जी से करे। तो ये एक बड़ा जिम्मेदारी का काम होता है, और उसके बाद जो है ना फिर मज़ीद जिम्मेदारी आ जाती है हमारी माशाल्लाह ख़वातीन पर, जो कि अच्छे तरीके से उसको संभालती हैं, उसके पैकेट्स बनाती हैं जिनको देना है उनके घरों तक पहुंचाने के लिए। तो ऑब्वियसली मर्द हजरात की खिदमत हासिल की जाती है, लेकिन हिस्से बना के रखना, फिर उसके बाद अपने हिस्से को संभालना, बहुत सारी फीमेल्स जो है ना वो तभी कह लें कि जिन्होंने कबाब बनाने हैं तो अच्छा जी कबाबों का कीमा अलग कर लिया, उसका चढ़ा दिया, अदरक लहसुन अलग करके रख लिया। मीन्स टू से कि जो जो जिस जिस मकसद से आपने पैकेट बनाया होता है ना, वो उसी टाइम इम्प्लीमेंट भी कर लेती हैं, उबाल के रख लेती हैं, उसके बाद जाके जो है ना उसको पीस लें और बाकी सारा काम करवा लें। तो बड़ी मेहनत की काम बात है, मेरे से नहीं होता। बहरहाल ऑनेस्टली स्पीकिंग, मैं ईद पे जो है ना वो इतना काम नहीं कर सकती। एक तो मुझे वैसे ही ब्लड से कुछ हो रहा होता है, बहुत सारी मेरी तरह और भी ख़वातीन होंगी जिनको जो है ना वो थोड़ा सा अजीब सा एहसास हो रहा होता है।
اور خواتین وہ والی خواتین جو ہے نا کچن میں جانا زیادہ پریفر نہیں کرتی ہوں گی. شادی سے پہلے تو ہوتا ہے نا کہ آپ مزے سے اماں کے گھر موجود ہیں, آپ نے کوئی کام نہیں کرنا ہے, آرام سے آپ بیٹھے ہیں, مرضی سے اٹھیں گے. اور مجھے یاد ہے کہ پہلے تو جو ہے نا میں کمرے سے باہر ہی نہیں نکلتی تھی, باہر قربانی ہو رہی ہے صحن میں اور میں کمرے کے اندر دروازہ بند کر کے بیٹھی ہوتی تھی. ایون میرا چھری چمچ گلاس یہ سارا کچھ بھی جو ہے نا وہ سیپریٹ ہوتا تھا, وہ اندر ہی رکھا ہوتا تھا, میں کچن میں رکھتی ہی نہیں تھی کہ مجھے مطلب وہم ہو رہا ہوتا تھا کہ یار اس کے اندر بھی جو ہے نا وہ بلڈ آیا ہوا ہے, یہ گوشت آیا ہوا ہے. اور اس کے علاوہ جب دوپہر میں کھانے کی باری آتی تھی نا تو کھانے کے ٹائم پہ میں نے لازمی کوئی آلو کی چیز بنانی ہے یا بازار سے اس ٹائم پہ قریب جو تندور ہوتے تھے نا وہ آلو والے نان اس طرح کی چیزیں بھی مل رہی ہوتی تھیں. اب کا تو مجھے نہیں آئیڈیا ہے کہ ملتی ہیں کہ نہیں ملتی ہیں, کیونکہ اب تو کچھ خود پکا کے کھانے والی بات ہے. تو اس ٹائم پہ جو ہے نا میں بہت زیادہ کانشیس ہوتی تھی, بٹ اب جو ہے نا وہ عادی ہو گئی ہوں. کہتے ہیں جب سر پہ پڑتی ہے تو سب کچھ آ جاتا ہے, وہ والی بات ہے. تو جو اگر آپ جو میری انمیریڈ فیمیلز ہمیں سن رہی ہیں وہ انجوائے کریں اپنے اس ٹائم کو, یہ ٹائم بہت پیارا ہے, بہت قیمتی ہے. نو ڈاؤٹ شادی کے بعد کا بھی ٹائم بہت پیارا ہوتا ہے, بہت قیمتی ہوتا ہے, لیکن جب ذمہ داریاں آ جاتی ہیں نا تو پھر وہ اور طرح کی بات ہو جاتی ہے. بہت اچھی لائف ہے بات کی, لیکن ذمہ داریوں کے ساتھ تھوڑا سا آپ جو ہے نا وہ باؤنڈ ہو جاتے ہیں. اینی ویز جی, آپ لوگوں کے میسیجز کی جانب بڑھتے ہیں. کون کون ہمارے ساتھ موجود ہے جی, کمنٹس کی جانب بڑھ رہے ہیں جی. منظور حسین انصاری صاحب موجود ہیں فرام فیصل آباد, السلام علیکم, نائس شو, تھینک یو سو مچ جی. وعلیکم السلام. محمد حفیظ حفیظ الرحمان ہیں جی بھکر سے, بہت شکریہ آپ کا بھی. حمدللہ بھائی ہیں جی اور کہہ رہے ہیں السلام علیکم, میں ہوں حمدللہ ملہ خیل فرام لاہور, ویلکم ٹو دی شو, تھینک یو سو مچ جی, بہت شکریہ آپ کا. ریاض بھٹی صاحب موجود ہیں فرام لاہور. اشفاق علی ہیں جی, آپ کا بھی بہت شکریہ. محمد حمزہ ہیں جی فرام موسیوالی, تھینک یو سو مچ. امرزا چودھری ہیں جی, السلام علیکم. وعلیکم السلام. شو کی تعریف کریں جی, بہت بہت شکریہ. پاک فوج زندہ باد. ڈھیر سارے لوگوں کو آپ نے سلام دعا بھیجا ہے جی, سب کی جانب سے وعلیکم السلام, بہت شکریہ آپ کے میسج کا. رانا قدیر راہی ہیں جی, آپ کا بھی بہت شکریہ. زاہد خان ہیں جی, السلام علیکم, ویلکم, تھینک یو سو مچ جی. وعلیکم السلام. نذیر خوسو صاحب ہیں جی صوبت پور بلوچستان سے, آپ کا بھی بہت بہت شکریہ. عمیر خان بھٹی ہیں جی, سسٹر ویلکم ٹو دی پروگرام, سپر ڈوپر وائس, تمام دوستوں کو سلام فرام ڈی جی خان نظام آباد. اوکے, وعلیکم السلام سب کی جانب سے, بہت شکریہ آپ کا بھی. شفقت علی خان میو ہیں جی, آپ کا بھی بہت شکریہ. ایم اعجاز علی ہیں جی, السلام علیکم, کیا حال ہیں؟ وعلیکم السلام, میں بالکل ٹھیک ہوں اعجاز علی, آپ بتائیے آپ ٹھیک ہیں. شرک پور شریف سے ہمارے ساتھ شامل ہو رہے ہیں جی, بہت بہت شکریہ آپ کا بھی. اور خوش آمدید بول رہے ہیں, ویلکم بول رہے ہیں جی, آئین بول رہے ہیں, بہت شکریہ. راجہ ذوالقرنین کیانی صاحب موجود ہیں, السلام علیکم آداب ایوری ون. وعلیکم السلام اینڈ وعلیکم آداب. زوبیہ شفیق ہے, زوبیہ شفیق تھینک یو سو مچ, مائی بڈی مائی فرینڈ. زوبیہ کو نا میں نے بلیک میل کیا ہوا ہے, ٹھیک ہے, ایموشنلی بلیک میل کیا ہوا ہے. اب دیکھتے ہیں وہ میرے ایموشنز کو کتنا اہمیت دیتی ہیں. لیٹس سی, ایک سرپرائز ہوگا پھر سب کے لیے, میرے لیے بھی ہے نا. ٹھیک کہہ رہی زوبیہ. اینی ویز جی, فخر الحسن صاحب موجود ہیں, آپ کا بھی بہت بہت شکریہ. 11:53 ہو چکے ہیں 53 منٹ, میرا خیال ہے ٹریک آن کرتے ہیں, اس کے بعد 12 بج جائیں گے. 12 بجے ہم بڑھیں گے کہاں پہ, 12 بجے ہو جاتا ہے, ہو جاتا ہے, کبھی کبھی ہو جاتا ہے. یہ رے اور رے کی جو کیا ہوتا ہے کیسٹ ہے نا, یہ پھنس جاتی ہوتی ہے. جی انجوائے کیجیے گا اس ٹریک کو, پل پل ریمکس ورژن. 12 بجے ہم بڑھیں گے نیوز بریک کے جانے, اسلام آباد کی چھوٹی سی سیر کرا کے آئیں گے آپ کو. میرے ساتھ رہیے گا, کہیں نہیں جائیے گا, مجھے کہتے ہیں نمرا عروج. اور جناب
بہترین سا قصہ, وہ قصہ, وہ بات جو آپ کبھی نہیں بھولتے ہیں, یا بڑی عید پہ کوئی ایسی ایکسائٹمنٹ ہوتی ہے آپ کو, کوئی ایسی ریزن جو آپ کو بڑا شدت سے انتظار ہوتا ہے بڑی عید کا, وہ آپ نے میرے ساتھ شیئر کرنی ہے. Stick around to FM 101.

0: اور سہولیات کے لیے محکمہ صحت و آبادی کے قریبی مراکز پر تشریف لائیں۔
1: سوچ کو آزاد کرو، خاندانی منصوبہ بندی کو عام کرو۔
2: متوازن خاندان، خوشحال پاکستان، ڈائریکٹریٹ جنرل پاپولیشن ویلفیئر، محکمہ صحت و آبادی، حکومت پنجاب۔
3: سنتے رہیے ایف ایم 101.1۔
4: شکریہ، آپ نے ایف ایم 101 ٹیون کیا۔
5: آپا، میں نے سنا ہے خاندانی منصوبہ بندی کے طریقوں سے صحت کے مسائل پیدا ہوتے ہیں۔
6: پھر وہی بات، پہلے ہی دو بچے ہیں تمہارے، حالت دیکھو اپنی۔
5: آپا، میں تو وہی کہہ رہی ہوں نا جو لوگ باتیں کرتے ہیں۔
7: یہ سب غلط فہمیاں ہیں، ہر سنی سنائی بات سچ نہیں ہوتی۔ منصوبہ بندی کے طریقوں سے صحت پر کسی بھی قسم کا برا اثر نہیں پڑتا۔
0: خاندانی منصوبہ بندی صحت مند ماں، صحت مند بچے اور خوشحال زندگی کی ضمانت ہے۔ خاندانی منصوبہ بندی اور صحت سے متعلق مشوروں اور سہولیات کے لیے محکمہ صحت و آبادی کے قریبی مراکز پر تشریف لائیں۔
1: سوچ کو آزاد کرو، خاندانی منصوبہ بندی کو عام کرو۔
2: متوازن خاندان، خوشحال پاکستان، ڈائریکٹریٹ جنرل پاپولیشن ویلفیئر، محکمہ صحت و آبادی، حکومت پنجاب۔
4: شکریہ، آپ نے ایف ایم 101 ٹیون کیا۔
8: All right, welcome back. شکریہ، آپ نے ایف ایم 101 ٹیون ان کیا۔ جسے ہم بولتے ہیں وہ بہت زیادہ چل رہا ہے، اور یہ ساری وہ چیزیں ہیں جو ہم نے اپنے بچپن، وہ جو ٹریڈیشنل ڈریسز ہوتے ہیں، ٹریڈیشنل امبرائڈری ہوتی ہے، علاقائی امبرائڈری ہوتی ہے، وہ تمام چیزیں جو ہے نا وہ واپس آ گئی ہیں۔ وہ فرشی شلواریں، یہ مجھے یاد ہے میرا جو بچپن تھا نا، بچپن جو بالکل ینگ ایج آپ کی ہوتی ہے، جب آپ ٹین ایجر ہوتے ہیں، اس ٹائم پہ نا یہ بہت چلتی ہوتی تھی، جو گھیر والی شلوار ساتھ میں شارٹ شرٹ ہے، جو کہ اب جو ہے نا فرشی شلوار کی صورت میں واپس آئی ہے۔ یہ چوڑے چوڑے پنچے بازو جو ہیں، وہ بڑی ساری چن والی جو بازو ہوتی ہیں، مجھے نہیں پتا اس کو ایگزیکٹ کیا کہتے ہیں، اتنی میں ماڈرن نہیں ہوں، ٹھیک ہے، اور نہ فوکس ہوتا ہے ان چیزوں پر۔ مجھے سیدھے سیدھے کپڑے بس سلے میں مل جائیں اور جلدی سے مل جائیں، بس آپ یہ کہہ لیں، جو استری کرنا بھی آسان ہو، ٹھیک ہے، اور اگر خود سی رہی ہوں تو سینا آسان ہو، درزی پہ جاؤں تو زیادہ مجھے اس کو سمجھانا نہ پڑے، اور موسٹلی میں کوشش کرتی ہوں کہ جی ریڈی میڈ میں اٹھاؤں اور بس فائنل، ہر چیز فائنل ہو جائے، آسان ہو جاتا ہے، سب کچھ آسان ہو جاتا ہے۔ لیکن سم ٹائم جو ہے وہ سلوانا بھی پڑتا ہے، جیسے ابھی بھی جو ہے نا وہ میں نے کوئی اسپیشل ارینجمنٹ نہیں کیا اس دفعہ، کیونکہ مجھے یہ تھا کہ ابھی تو لان کے کپڑے اتنے سارے بنائے تھے، اور وہی انہیں میں سے تین جوڑے میرے جو ہے نا ابھی بھی انسٹچ پڑے ہوئے تھے، وہی میں درزی کو جا کے دے آئی ہوں، بلکہ آج جو ہے نا وہ میں نے پک کرنے، اور بچوں کا بھی جو ہے نا وہ اسی طرح میں نے جو ہے وہ ایک ایک دو دو جوڑے لیے ہیں، بس کیونکہ گرمی بہت زیادہ ہے، اور پہلے ہی جو ہے وہ بچوں کے ماشاء اللہ بن چکے تھے، تو بڑی عید پہ ویسے ہی جو ہے نا وہ زیادہ ایکسائٹمنٹ ہوتی ہے آپ کی قربانی کی، اس کے علاوہ جو ہے نا اتنا زیادہ آپ کا فوکس نہیں ہوتا کسی اور چیز پر۔ یہ مہندی، چوڑیاں، یہ سارا کچھ جو ہے نا وہ زیادہ ہم چھوٹی عید پر پریفر کرتے ہیں، چھوٹی عید پر کر لیتے ہوتے ہیں، لڑکیوں کا جو ہے نا وہی مزہ ہوتا ہے۔ تو بہرحال جی، عید ہے، خوشی کا دن ہے، انجوائے کرنا ہے، سیلیبریٹ کرنا ہے، لیکن ساتھ ساتھ باقی چیزوں کا بھی خیال رکھیے گا، جیسے کہ ابھی فری صاحبہ نے قصہ سنایا، پلیز اس طرح کے قصے نہیں ہونے چاہیے، ٹھیک ہے، خیال رکھیں، جو چیز آپ یوز کر رہے ہیں، جو چھری آپ یوز کر رہے ہیں، اس کو اچھی طرح سے تیز کروا لیں تاکہ جانور کو تکلیف نہ ہو، اور اگر آپ خود نہیں، آپ کو اس چیز کی صلاحیت، یا یوں کہہ لیں کہ آپ کو واقفیت نہیں ہے اس معاملے کی، یا بعض اوقات پتہ بھی ہوتا ہے نا، تو میرا خیال ہے کہ ہر کوئی ہمت نہیں کر پاتا، تو پلیز آپ قصائی سے ہی کام کروا لیں، اور ریزنیبل قصائی بھی مل جاتے ہیں، اور اس عید پہ جو ہے نا وہ قصائیوں کی تو کہہ لیں کہ بھرمار ہوتی ہے، بڑی ڈیمانڈ ہوتی ہے، ہر کوئی قصائی بنا ہوتا ہے، تو جو وہ کہتے ہیں نا نیم حکیم خطرہ جان، وہ والا کام نہ کیا کریں، ٹھیک ہو گیا نا۔ سو ابھی چیک کر لیتے ہیں کالر کون ہے۔ السلام علیکم۔
9: وعلیکم السلام۔
8: کون بات کر رہے ہیں اور کہاں سے؟
9: خان بابا بول رہا ہوں۔
8: جی خان بابا، ٹھیک ہے آپ؟
9: बिल्कुल अल्लाह का फजल करम है।
8: चलिए माशाल्लाह गुड, माशाल्लाह गुड। और मुझे बताएं क्या कहना चाहेंगे ईद के हवाले से।
9: बहुत अच्छा टॉपिक आपने उठाया है कि जितना छुरी तेज होगी ताकि दम्बे या बकरे को या गाय को।
8: ओके ठीक है, क्या कह, मैं ना ईद के हवाले से किस्सा पूछ रही हूँ कि कोई ऐसा किस्सा, कोई ऐसी बात जो आपको कभी नहीं भूलती।
9: बात यह है कि ईद के एक दो दिन पहले हम अपने दाएं बाएं फ्रंट पे बैक साइड पे जितने भी हमारे नियरेस्ट रहने वाले लोग हैं हम उनसे बातचीत कर लेते हैं।
8: सही,
9: आप लोग कुर्बानी कर रहे हैं या नहीं कर रहे हैं।
8: ठीक हो गया,
9: जो कहता है कि ये हमारी तौफीक नहीं है नहीं कर सकते, हम उनका नाम नोट कर लेते हैं।
8: ठीक हो गया,
9: और कुर्बानी के फौरन बाद उनके घरों को जितने उनकी किस्मत में गोश होता है हम पहुंचा
8: दें। माशाल्लाह माशाल्लाह वेरी गुड,
9: ये हमारा फर्ज है। ये नहीं कि कुर्बानी कर लो जी और बकरे को उठा कर उसने डिफ्रीजर में डाल दो। नो भाई,
8: बिल्कुल ठीक कह रहे हैं
9: आप, मैंने देखे हैं,
8: बिल्कुल ऐसे ही है, ऐसे ही है, ऐसे ही है।
9: आप देखे हैं कुर्बानी में तीन हिस्से होते हैं, एक यार दोस्त के नाम का होता है, एक आपका होता है।
8: बिल्कुल ऐसे ही है,
9: आप अपने साथ रख ले यार दोस्त अल्लाह का नाम का, ये आप शेड्यूल कर दे भाई, इसको कहते हैं कुर्बानी।
8: ठीक हो गया, ठीक हो गया खान बाबा, थैंक यू सो मच, आपसे बात करके बहुत अच्छा लगा। अलाफिस। अरे जी बिल्कुल ठीक कह रहे हैं, कल ना मैं वापस आ रही थी शाम कोई 5-5:30 बजे का टाइम है, और कलमा चौक वाला ब्रिज है ना उसके ऊपर से ना एक वो क्या कहते हैं उसको पिकअप होती है कि वो जो चिंची रिक्शा होता है पीछे से लोडर, हाँ यस लोडर बोलते हैं उसको, उस पे ना फ्रिज जा रहा था मुझे बड़ी हंसी आई कि आपको ये सीन बहुत सारी जगहों पे देखने को मिलेगा कि ईद पर जो है ना वो खास तौर पर फ्रिज भी बाज़ुकात बदल ली जाती है, जो बदल सकते हैं, या अगर आपके डीप फ्रीजर खराब पड़े हुए हैं तो उनको ठीक करा लिया जाता है कि भाई ईद आ रही है तो इस्तेमाल होगा। ठीक है, अच्छी बात है, अपना तो रखना चाहिए, ये हमारा हक है, लेकिन बहुत सारे ऐसे लोग देखे हैं जो उसमें से ना अच्छा अच्छा पार्ट निकाल के अपने लिए रख लेते हैं और उसको फिर काफ़ी काफ़ी अरसे तक जो है ना वो महफूज कर लेते हैं, और जो जायज़ किसी दूसरे का हक है वो भी नहीं देते हैं, तो ये बड़ी गलत बात है। इवन मैं यूट्यूब पर ही जो है ना कुछ चैनल मैंने सब्सक्राइब किए हुए हैं, कुकिंग चैनल हैं बेसिकली, और चूँकि मुझे कुकिंग का शौक़ है तो मैं देखती भी रहती हूँ, तो उसमें जो है ना मैं नाम नहीं लूँगी, एक चैनल पर जो है ना वो गोश्त को एक साल तक फ्रीज करने का तरीका बताया गया था। तरीका क्या था ये तो मुझे नहीं मालूम है क्योंकि मैंने देखा ही नहीं, सिर्फ मैं उसकी जो वो टाइटल था ना उसी को पढ़ के जो है ना मैं हैरान रह गई कि यार कौन एक साल तक गोश्त जो है वो अपने फ्रिज में रख सकता है, फ्रीज कर सकता है, मतलब ये पॉसिबल कैसे है
10: यहाँ पे आकर ना कोई बहन,
8: क्योंकि इतना तो मतलब मुझे नहीं याद पड़ता कि हमारे, मैं अपनी पर्सनल बात कर सकती हूँ ऑब्वियसली, मैं जो अपने हाथ से कर रही होती हूँ, तो मुझे नहीं लगता अगर आपके घर में एक या दो बकरे हुए हैं तो उसमें से इतना अपने लिए भी बचता होगा बाकी लोगों को अच्छे तरीके से देने के बाद, अगर आप इंसाफ के साथ दे रहे हैं लोगों को तो इतना नहीं बचता कि आप उसको एक साल तक रख सकें। ये उसी सूरत में मुमकिन है जब आप ढेर सारी कुर्बानियां करें और उसके बाद जो है ना उसमें से फिर आप रख लें, लेकिन फिर भी साल तो बहुत ज्यादा है, बीच में लाइट चली जाए, आपका फ्रीजर खराब हो जाए, कुछ हो जाए तो फिर आप क्या करेंगे, इतना ज्यादा लालच क्यों है हमारे अंदर, हमने तो मेरा ख्याल है कि मतलब ही बदल दिया हर चीज का। एनीवेज जी हंसी आई थी फिर मुझे। खैर जनाब नेक्स्ट ट्रैक की तरफ बढ़ते हैं मेरा ख्याल है, और उसके बाद एक अदद कमर्शियल ब्रेक है, और वेल जी ओरिजिनली ट्रैक जो है वो नुसरत फतेह अली खान साहब का है, लेकिन इनका विशान अली की आवाज़ में मैंने सुना, मुझे अच्छा लगा, मैंने कहा चलो जी क्यों ना प्ले करें इस सॉन्ग को, और आई होप कि आपको भी अच्छा लगेगा, कुछ डिफरेंट होना चाहिए लाइफ में, एंजॉय की जगह इसको इसके बाद वापस आती हूँ, स्टिक अराउंड।